देशमा मात्रै साइबर ठगी सम्बन्धी 72,000 बढ़ी उजुरी परेका छन्। यस्तै ब्यूरोका अनुसार सबैभन्दा धेरै उजुरी दिनेमा 18-35 वर्ष उमेर समूहका व्यक्ति छन्। आर्थिक वर्ष 2081-82 18-25 वर्ष समूहबाट 5,827 र 26-35 वर्ष समूहबाट 6,113 गरी कुल 1,940 निवेदन परेका थिए। आर्थिक वर्ष 2082-83 यही दुई उमेर समूहबाट क्रमशः 6,918 र 6,556 निवेदन परेको तथ्याङ्कले देखाउँछ। दुवै समूह जोड्दा 13,474 हुन्छ। यसले साइबर अपराधबाट ठगिनेमा युवा तथा सक्रिय डिजिटल प्रयोगकर्ता उमेर समूहको हिस्सा ठूलो रहेको देखाउँछ। तर निवेदनको संख्या मात्रैका आधारमा कुनै उमेर समूह नै साइबर अपराधको बढ़ी पीड़ित हो भन्ने निष्कर्ष भने निकाल्न मिल्दैन। चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा पनि 18-35 वर्ष समूहका 1,588 जनाले साइबर ब्यूरोमा निवेदन दिएका छन्। 18 वर्ष मुनिका भने 16 जना मात्र रहेका छन्। सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, टिकटक, वाट्सएप, टेलिग्राम, इन्स्टाग्राम, इमेल, भाइबर, इमो, युट्यूब, विच्याट, ट्वीटर, गुगल, ई सेवा, खल्ती बैंक खाता, एसएमएस तथा अनलाइन शपिङ लगायत माध्यममा साइबर ठगी तथा अपराध सम्बन्धी निवेदन परेका छन्। आर्थिक वर्ष 2082-83 मात्रै फेसबुक म्यासेन्जरबाट 7,123, टिकटकबाट 6,776, वाट्सएपबाट 3,105 र टेलिग्रामबाट 1,031 निवेदन परेको नेपाल प्रहरीको तथ्याङ्क छ। आर्थिक वर्ष 2082-83 को तथ्याङ्कलाई विश्लेषण गर्दा विभिन्न विद्युतीय माध्यमबाट ठगिनेमा पुरूषको संख्या धेरै छ, जसमा 10,184 जना पुरूषले आफू ठगिएको भन्दै ब्यूरोमा निवेदन दिएका छन्। त्यस्तै बालक 275, बालिका 409, महिला 8,726, संघ संस्था 932 गरी जम्मा 20,526 जनाले आफू ठगिएको भन्दै साइबर ब्यूरोमा निवेदन दिएका छन्। फोटो सपिङ, विभिन्न व्यक्तिको तस्विरमा अरूको अनुहार जोडेर अनलाइनमा प्रसारित गर्ने, रिभेन्ज पार्न अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने जस्ता प्रकृतिका अपराध बढ़दो क्रममा रहेको समेत जनाइएको छ। बलियो पासवर्ड प्रयोग गर्ने, अक्षर अंक र विशेष संकेत मिसाएर बलियो पासवर्ड बनाउने र एउटै पासवर्ड सबै खातामा प्रयोग नगर्ने जस्ता उपायहरूबाट साइबर अपराधबाट बच्न सक्ने उपाय सुझाइएको छ।

0: Us Bank Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरूले संविधानको कार्यान्वयन, संरक्षण र सुधारबारे फरक फरक सन्देश दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म कार्यान्वयनमै देखिनुपर्ने बताएका छन्।
3: यस वर्ष महान चाड दशैं तिहार छठ सर्वसाधारणका लागि निकै बोझिलो बन्ने भएको छ किनभने गत वर्षको तुलनामा महँगी उहातै बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 पहिलो महिनाको तथ्याङ्क अनुसार साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% रहेको छ।
2: पुनर्गठन बहस चलाएको एमाले धमाधम बैठकमा केन्द्रित छ। नेकपा एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक शनिबार बिहान 9 बजे बस्ने भएको छ। पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठक बस्नेछ। शनिबार 4 बजे बस्ने भनिएको कार्यदलको बैठक प्रस्तावित प्रतिवेदनको अध्ययनका लागि सदस्यहरूले समय मागेपछि सारिएको हो।
3: नेपाल चीन सीमानाको लेन्दे खोला हुँदै भोटेकोशी नदीबाट रसुवागढ़ी नाकामा आएको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि आमा छोदिङमो गाउँपालिकामा बन्दाको बजार अभाव भएको छ। आमा छोदिङमो गाउँपालिका 3 गतलाङमा मात्र बन्दा बिक्रीबाट गत वर्ष प्रति परिवार 50,000 देखि 6.5 लाख रूपियाँसम्म लिएका थिए। गाउँमा 2 करोड़ रूपियाँको कारोबार भएको थियो। यस वर्ष त्यसभन्दा बढ़ीको बन्दा उत्पादन भएको थियो।
2: भदौ 10 गतेको विनाशकारी बाढ़ीले 1 दर्जन जलविद्युत आयोजनामा क्षति पुर्याए पनि नेपालले विद्युत निर्यात पनि यथावत राखेको छ। विद्युत प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको भदौ महिनामा मात्रै 5,09,24,61,282 रूपियाँ बराबरको विद्युत निर्यात भएको छ।
3: पछिल्लो समय बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन्। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसान समेत अहिले व्यावसायिक रूपमा तरकारी खेती गर्न अग्रसर भएको जानकारी दिनुभयो।
2: नेपाल फिन्स्ट कम्पनी लिमिटेडको अध्यक्षमा कम्पनीका संस्थापक सदस्य वसन्तराज लम्साल नियुक्त भएका छन्। लम्साल लघुवित्त क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको अनुभवी व्यक्तित्व हुन्।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गरेका छन्। उनले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको समेत बताएका छन्।
2: प्राकृतिक विपद र जलवायुजन्य जोखिमका कारण जलविद्युत आयोजनाको लागत र जोखिम बढ़दै गएपछि त्यसको असर न्यूनीकरण गर्न गरेको लगानीको आधारमा जलविद्युत आयोजनाको अनुमति पत्र अवधि बढ़ाउन एक संसदीय समितिले सरकारलाई सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले गठन गरेको रसुवा बाढ़ी पश्चात अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी अध्ययन उपसमितिले जलवायुजन्य जोखिम न्यूनीकरणमा गरिएको लगानीलाई आधार बनाएर पुराना तथा नयाँ जलविद्युत आयोजनाको अनुमति पत्र अवधि 10 देखि 20 वर्षसम्म थप गर्नुपर्ने सुझाव दिएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहपथ काठमाडौँ
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशका खबर अमेरिकामा 3 वटा संचार माध्यममाथि प्रतिबन्धको घोषणा गरिएको छ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासन सम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सीएनएन एमएस नाउ र पोलिटिकोका पत्रकारलाई व्हाइट हाउसमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेका छन्
5: अब खेल खबर एसियाको सबैभन्दा ठूलो बहुराष्ट्रिय खेलकुद महोत्सव 20 एसियाली खेलकुद एसियाड शनिबार जापानको आईटी नागायोमा भव्य उद्घाटनसँगै औपचारिक रूपमा शुरू भएको छ जापानको नागोया शहरस्थित नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा आयोजित उद्घाटन समारोहमा एसियाका 45 राष्ट्र तथा एक शरणार्थी टोलीका खेलाड़ीले मार्च पास गरेका थिए
4: अब विचार विश्लेषणको पालो सम्पन्नताको छोटो बाटो शीर्षकमा डाक्टर प्रेमराज नेौपानेको विचार गोर्खा पत्रमा छापिएको छ प्रकृतिले दिएको खनिज द्रव्यको विशाल भण्डार हामीसँग छ यो अनमोल सम्पदातिर राज्यको ध्यान जान सकेको छैन राज्यले खनिज उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्छ नदीको बालुवा चाल्दा सुन निस्कन्छ नदी सुनखानी हुँदै बगेकाले बालुवामा सुन पाइएको हो
5: रसवाबारीले कति बढ़ाउँछ गरीबी शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार अभियान दिल्लीमा छापिएको छ शिक्षा स्वास्थ्य रोजगारी आवास खाद्य सुरक्षा सामाजिक सम्मान र अवसरका पहुँचको कमी वा अभाव पनि गरीबीका महत्वपूर्ण आयाम रहने पछिल्ला अनुसन्धानको निष्कर्ष छ विपद जोखिम नक्साङ्कन गरी सुरक्षित बस्ती विकास गर्नुपर्छ नदी किनार पहिरोको उच्च जोखिम भएका क्षेत्र तथा असुरक्षित भूभागमा अनियन्त्रित बस्ती विस्तार गर्नुपर्छ हालैको प्राकृतिक विपद गरीबी निवारण र समग्र मानव पूँजी विकासमा समेत बाधक बनेको छ
4: हस्त अहिलेलाई नेपाली खबर यति नै यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
0: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।

0: Radio NRN 99.1 समय को ख्याल राखौं 6 बज्यो
1: खरो विषयमा तारो बहस नेपाली बहस
2: यस नेपाली बहसका साथमा
3: प्रीति तयारी चाउचाउ
4: ग्लोबल आईबी बैंक सबैका लागि बैंक
5: पीस होम इन्टरनेट

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई डिजिटलका विभिन्न प्लेटफर्म मार्फत पनि यतिखेर सुनिराख्नु भएको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा त्यहाँबाट जोड़िएका छौं, र युट्यूबमा नेपाली नेटवर्क टीभी मार्फत पनि नेपाली बहस प्रत्यक्ष प्रसारण भइरहेको छ। आदरणीय श्रोता, धेरै नेपालीहरूले सुन्ने र मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो इनआरएन 99.1 मेगाहर्जबाट पनि प्रत्यक्ष रूपमा यतिखेर सुनिराख्नु भएको छ। र नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्दैछौं, र प्रधानमन्त्री बालेन्द्र शाह बालेन न्यूयर्क संयुक्त राष्ट्र संघको महासभामा भाग लिनका निम्ति न्यूयर्क प्रस्थान गर्दै हुनुहुन्छ। महासभा नेपालको प्राथमिकता रहनेछ, महासचिव गुटेससँगको भेटवार्ता रहनेछ, द्विपक्षीय भेटवार्तामा जोड़ दिइनेछ भने मन्त्री स्तरीय कार्यक्रम र साइड इभेन्टमा सहभागिता पनि जनाउने कार्यक्रम पनि रहेको छ। आदरणीय श्रोता, सुमित्रा संघको एकास्यौं महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल भने आजै जाने कार्यक्रम रहेको छ, र प्रधानमन्त्री भने 6 गते न्यूयर्क प्रस्थान गर्ने बताइएको छ। आदरणीय श्रोता, नेपालमा परिवर्तन भएको जलवायु र त्यसको असरका बारेमा चाहिँ त्यो सभामा बलियो र खबरदारी गरिने वा उपस्थिति रहने भन्ने खालका विषयहरू पनि आएका छन्, तर नेपालको उपस्थिति कस्तो रहन्छ त्यसका विषयमा सरकारले कतिको तयारी गर्न सक्छ र प्रधानमन्त्रीले आफ्नो भनाई त्यहाँ चाहिँ कसरी राख्न सक्छन् भन्ने कुरा सबैभन्दा महत्वपूर्ण रहनेछ, त्यसका लागि प्रतीक्षा गरौं। नेपाली कंग्रेसको महाधिवेशन अघि बढ़ेको छ, देउबा समूह अझै बाहिर रहेको छ। आदरणीय श्रोता, कंग्रेसभित्रको विवाद किन समाधान हुन सकिरहेको छैन त? कंग्रेसभित्र कंग्रेसले संस्थापन पक्षले गगन कुमार थापाले सबैलाई महाधिवेशनमा मिलेर जानका निम्ति गरेको आह्वान आखिर किन पूरा भएन त? देउबा समूह किन बाहिरै बस्नुपर्ने स्थिति आयो त? नेपाली कंग्रेसलाई यसले बलियो बनायो कि जन कमजोर बनायो? अब महाधिवेशनमा सहभागी नहुनेहरूका लागि के हुन्छ त? धेरै प्रश्नहरू यतिखेर रहेका छन्, किनभने कंग्रेसको महाधिवेशन अगाडि बढ़्यो, असन्तुष्टहरू वा चाहिँ महाधिवेशनमा सहभागी हुन नचाहनेहरू वा नहुनेहरू अहिले बाहिर बसेको एउटा परिस्थिति छ। यसले के गर्दैछ त? यसले के हुन्छ त कंग्रेसको भविष्य? पार्टीभित्रको चरम विवादका बीच कंग्रेसको आसन्न 15 महाधिवेशनको प्रक्रिया शुरू भयो। असोज 16 गतेदेखि काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी शनिबारबाट वडा अधिवेशनको प्रक्रिया शुरू भयो। निवर्तमान सभापति शेरबहादुर देउबासम्मको सन्तुष्टिका बीच पनि कंग्रेसले महाधिवेशन प्रक्रिया अगाडि थालेको छ, र अहिले गगन कुमार थापा पक्षमा अर्थात संस्थापन पक्षमा धेरै नेता कार्यकर्ताहरू फर्किसकेका छन्, जसले नेपाली कंग्रेसलाई आज कुन अवस्थामा लैजान्छ, नेपाली कंग्रेस कहाँ पुग्छ, र यो प्रक्रियाले गर्दाखेरि कंग्रेसको भविष्य के हुन्छ भन्ने खालका चिन्ता र चासोका विषयहरू पनि सँगसँगै जोड़िएर आएका छन्। यसका विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। झन्झन गिजोलिँदैछ संविधान संशोधनको बहस। संविधान संशोधन गर्ने तयारी छ, तर संविधानको उमेर बढ़ेसँगै संशोधनका बहसहरू चर्किँदै गए, तर यो संविधान संशोधनका नाममा संविधानलाई कमजोर बनाउन खोजिँदैछ वा चाहिँ संविधानलाई बलियो बनाउन खोजिँदैछ? आजको बहसमा हामी यस विषयमा केन्द्रित भएर बहस र चर्चा गर्नेछौ। आदरणीय श्रोता, नेपाली कंग्रेसको महाधिवेशन लाग्दै गर्दाखेरि आउँदै गर्दाखेरि विभिन्न नेताहरूले आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रम पनि बढ़ेको छ, र यतिखेर नेपाली कंग्रेसमा महामन्त्री पदका लागि आफू तयार भएको नैनसिंह महरले बताइरहँदाखेरि अन्य नेता कार्यकर्ताहरू पनि कसरी अगाडि बढ्नुहुन्छ त? नेपाली कंग्रेसको महामन्त्रीमा नैनसिंह महरको दबदबा कायम रहन सक्छ त? वा अन्य नेताहरू पनि यसका आकांक्षी हुन्

यसभन्दा अगाडिका महामन्त्रीहरूले फेरि महामन्त्रीमा दावेदारी गर्छन् त, उम्मेद्वारी दिन्छन् त। आजको नेपाली बसलाई हामी चर्चा र परिचर्चाको विषय बनाउन चाहन्छौ। आदरणीय श्रोता, अहिलेको अवस्थामा कंग्रेस अब अगाडि बढ़िसकेको छ, कंग्रेसले आफ्नो महाधिवेशनलाई अगाडि बढ़ाइसकेको छ, र यो परिप्रेक्ष्यमा गगन कुमार थापाले कसरी पार्टीलाई एक डिक्का बनाएर लैजान सक्नुहुन्छ त, आजको बहसमा हामी छलफल गर्दैछौ। उत्साहित गगन, निराश देउबा र कोइराला, तैपनि कंग्रेसमा सबै मिल्दाखेरि र मिलाउँदाखेरि जति सुन्दर देखिन्छ त्यति सुन्दर हुन नसक्छ, तैपनि अब यो प्रक्रियाबाट पछाडि हट्ने छूट नेपाली कंग्रेसलाई छैन। कंग्रेस अगाडि बढ़्यो र यस विषयको नेपाली बहसको चर्चा आज रहनेछ, र विशेष गरी आदरणीय श्रोता, हामी सोशल मीडियामा उपहार र चिट्ठाको लोभ आउँदैछ, दिन प्रतिदिन प्रयोगकर्ताहरूलाई फसाइँदैछ। फेसबुक, मेसेन्जर, टिकटक, व्हाट्सएप, टेलिग्राम, इन्स्टाग्राम, भाइबर लगायत सामाजिक सञ्जालको बढ़दो प्रयोगसँगै साइबर स्क्याम, ठगी, गैर कानूनी गतिविधि पनि बढ़दै गएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पाँच वर्षमा मात्र साइबर ठगी सम्बन्धी 72,000 बढ़ी उजुरी परेका छन्। तर तपाईँहरू एकदमै सतर्क रहनुहोला, यतिखेर अप्ठ्यारो परिस्थिति छ, किनभने सोशल मीडियाबाट ठगिनेहरूको संख्या पनि बढ़िरहेको छ। सोशल मीडियामा चिट्ठाको लोभमा मान्छेहरूलाई ठग्न खोजिँदैछ। चिट्ठा, गिफ्ट ह्याम्पर, सस्तो फ्ल्याट, आकर्षक जागिर, अनलाइन सपिङ, यो नाममा तपाई कतै ठगिँदै त हुनुहुन्न, एकदमै ध्यान दिनुहोला। श्रोताहरू, हामी यस विषयमा पनि तपाईलाई जानकारी गराउन चाहन्छौ। आदरणीय श्रोता, आजको नेपाली बहसमा भोटेकोशी बारीका पीड़ाहरू अझै कायमै छन्। सरकारको ढुकुटीमा राहत रकम करिब करिब 35-36 अर्ब छ, तर क्रियापुत्रीहरूले खर्च नपाएको गुनासो आउँदैछ। त्यो रकमको पारदर्शिताको विषयमा प्रश्न उठ्न थालेको छ। 35 अर्ब रकम चाहिँ कसरी त्यसलाई परिचालन गरिँदैछ, कहाँबाट परिचालन गरिँदैछ, स्थानीय तहले चाहिँ राहत र उद्धारका लागि सरकारबाट कतिको सहयोग पाएका छन् त, पीड़ितहरूका पनि आवाज हामी लिन चाहन्छौ। बाढ़ी पीड़ितहरूले सबैमा राहत, उद्धार, क्रिया खर्च, सरकार घर घरमा पुगेको अनुभूति गरेका छन् त। रसुवा, नुवाकोट, धादिङ लगायतका बाढ़ी पीड़ितहरूले आजको नेपाली बहसमा हामी त्यस विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौ। रकमको सही सदुपयोग र पारदर्शिता भएको छ कि छैन, पारदर्शिता हुन सक्छ कि सक्दैन, पारदर्शिताका निम्ति सरकारको मेकानिजम के छ, आजको बहसमा चर्चा गर्छौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: asama tu account open activate ani karobar sachile sanga busy life easy banaudai harek din global smart plus life ko pesma banking
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ
3: यो हो नेपाली रेडियो नेटवर्क
4: खरो विषयमा दरो बहस नेपाली बहस
5: यस नेपाली बहस का साथमा कृति तयारी चौचौ
6: ग्लोबल आईबी बैंक सबैका लागि बैंक
7: दिस होम इन्टरनेट
8: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेल हुनुहुन्छ महामन्त्रीज्यू नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
9: धन्यवाद
8: कंग्रेसको 15 महाधिवेशन अगाडि बढ़्यो कतिको उत्साहित हुनुहुन्छ कतिको रौनक छ यो 15 महाधिवेशनमा यतिखेर
9: एकदमै उत्साहित हुने वातावरण बनेको छ एकदम रौनक बढ़ेको छ आएको छ देशभरि 3388 वडाहरूमा हाम्रो अधिवेशन हिजो सम्पन्न भएको छ बाँकी आज सम्पन्न हुने गरी अगाडि बढेको छ धेरै जसो करिब करिब 80% भन्दा बढी ठाउँहरूमा सर्वसम्मतिबाटै साथीहरूले क्षेत्रीय प्रतिनिधि र वडा कार्य समिति चयन गर्नुभएको छ साथीहरू उत्साहजनक ढंगबाट अधिवेशनमा सहभागी भएको देखिन्छ देशव्यापी रूपमा एक खालको तरंग आएको छ नेपाली कंग्रेस पार्टीको गतिविधिमा धेरै साथीहरू संलग्न हुनुभएको छ उत्साहित ढंगबाट साथीहरू अगाडि बढ़िरहनु भएको छ त्यसरी यो अधिवेशनले नयाँ रक्त संचार गरेको छ भन्ने मलाई लाग्छ नेपाली कंग्रेसको 15 महाधिवेशन हिजोबाट वडाहरूको अधिवेशन गरेर शुरू भएको छ यो सुचारू ढंगले अगाडि बढ्दैछ
8: अब असन्तुष्ट पक्ष बाहिर छ महाधिवेशनको प्रक्रिया शुरू नै भइसक्यो भनिसके पछाडि त समेट्न नसकिएका पक्षहरू चाहिँ अब छुट्नुहुने भयो होइन त्यसो भए
9: मलाई हामीले यो असोज 3 गते वडा अधिवेशन 3 पटक सारेर हामीले यहाँसम्म पुर्याएका हौं यसको कारण के थियो भने वडा अधिवेशन शुरू भइसकेपछि प्रक्रिया शुरू हुन्छ त्यहाँ छुट्नुभएकाहरूले फेरि अधिवेशनमा सहभागी हुने स्थिति हुँदैन भन्ने लागेरै हामीले पटक पटक यसलाई सारेका हौं सबै साथीहरूलाई नेताहरूलाई समेट्नका निम्ति हामीले सारेका थियौं सदस्यताको विषय पनि हामीले अध्यावधिक भन्यौं तर सबै नेताहरू साथीहरू समेट्ने स्थिति बनाउनका लागि हामीले अध्यावधिक जारी राख्दै निरन्तरता मतलब यो नवीकरण गरेका सबै सदस्यहरूलाई स्वतः सहभागी हुन पाउने व्यवस्था हामीले गर्यौं केन्द्रीय कार्य समितिमा 14 महाधिवेशनबाट निर्वाचित हुनुभएका सबै साथीहरूलाई आउन मिल्ने सम्मानजनक ढंगबाट आउने वातावरण हामीले निर्माण गर्यौं त्यसैले अरू पनि समितिहरू बनाउने त्यस अनुसार सहभागिता बढ़ाउने सबै साथीहरूलाई लागेका अप्ठ्याराहरू फुकाउने त्यो सबै कामहरू चाहिँ हामीले यसबीचमा गर्यौं त्यो चाहिँ पार्टीमा यो अधिवेशन प्रक्रिया शुरू हुनुभन्दा अगाडि नै सबै सहभागी गराउनका निम्ति सबै नेताहरू साथीहरू सँगसँगै अगाडि बढ्नका निम्ति हामीले यो प्रयत्नहरू गरेका थियौं। अब वडा अधिवेशन शुरू भइसकेको कारणले यो अधिवेशनको प्रक्रियामा बाहिर रहनुभएकाहरूलाई अब समेट्ने स्थिति यो अधिवेशनसम्मका लागि चाहिँ बनेन।
8: ए भनेपछि अब उहाँहरूले पनि असोज 15 गतेदेखि आफ्नो अधिवेशनको तयारी गर्नुभएको छ, मिति तोक्नु भएको छ, अब अर्कै ढंगले चाहिँ उहाँहरू पनि अगाडि बढ्ने स्थिति चाहिँ बन्यो अहिलेको अवस्थामा। प्रदीपजी
9: होइन, मतलब त्यसरी अगाडि बढ्ने कुरा मेरो विचारमा उपयुक्त हो भन्ने मलाई लाग्दैन। म उहाँहरूलाई सम्मान गर्दै म यो एकताको प्रक्रिया त अधिवेशन सम्पन्न भइसकेपछि पनि फेरि गर्न सकिन्छ। त्यसैले नेपाली कंग्रेस पार्टीलाई खण्डित गर्ने, नेपाली कंग्रेस पार्टीको अक्षुणता सुरक्षित नहुने स्थिति कसैबाट पनि हुनु हुँदैन। देशव्यापी रूपमा यत्रो ठूलो उत्साह र यति धेरै सहभागिताबाट नेपाली कंग्रेसको अधिवेशन अगाडि बढ़िरहेको यो सन्दर्भमा अब अन्य कुराहरू कामहरू गर्ने कुरा पार्टीको पक्षमा हुन्छ भन्ने मलाई लाग्दैन।
8: पूर्णबहादुर खड्काजीले पनि आग्रह गर्नुभएको थियो, आह्वान गर्नुभएको थियो केही समयलाई सारेर भए पनि एकताबद्ध बनाऊ, निवर्तमान सभापति शेरबहादुर देउवाललाई पनि अटाउने वातावरण हामी बनाउन सक्छौ भन्ने खालको जुन उहाँको आग्रह थियो त्यो आग्रहलाई पनि व्यवस्था गरियो नि त।
9: होइन, यसबीचमा हामीले एकताको लागि सबै नेताहरू निवर्तमान सभापतिज्यू आदरणीय शेरबहादुर देउवाज्यू लगायत सबै पूर्णबहादुर दाई लगायत सबैलाई पार्टीमा सहभागी हुनका निम्ति वातावरण बनाउन हामीले एकदमै धेरै प्रयास गरेका हौं, परिस्थिति बनाउन खोजेका हौं, अनुरोध आग्रह गरेका हौं। अब यो त पार्टीमा हो, यो त निजी कुरा निजी ढंगबाट कसैका लागि गर्नुपर्ने भन्ने होइन। पार्टीलाई एकताबद्ध गराउनका निम्ति सबै समेटेर अगाडि बढ़नका निम्ति वातावरण बनाउने कुरा हामी सबैका लागि आवश्यक थियो, त्यो गर्नुपर्ने विषय थियो। त्यसकारण हामीले एकदमै कोशिश गर्यौं। यसबीचमा अझै पनि मलाई के लाग्छ भने हाम्रो निवर्तमान सभापति आदरणीय शेरबहादुर देउवादाई पार्टीको अधिवेशन उद्घाटन गर्न आइदिनु हुन्छ भन्ने हाम्रो विश्वास छ। किनकि हाम्रो सभापतिज्यूले आग्रह पनि गर्नुभएको छ, त्यसैले अहिले चाहिँ पार्टी समग्रतामा चाहिँ एकदमै एकीकृत भएर अगाडि बढेको परिस्थिति सन्देश दिन उपयुक्त हुन्छ। त्यो परिस्थिति बनिरहेको छ, धेरै साथीहरू सहभागी भइसक्नु भएको छ, केही नेताहरू सहभागी भइदिनु, अझै पनि अब छलफल गरेर उपयुक्त सम्मान चाहिँ सुरक्षित हुने गरी अगाडि बढ्न सक्ने स्थिति नरहने होइन रहन्छ।
8: तर अब एउटा कुरा के छ भने नि प्रदीप पौडेलजी, अब महाधिवेशन शुरू भइ नै सक्यो, अधिवेशन शुरू भइ नै सक्यो, अब यो अवस्थामा तपाईँहरूको पनि त अब कहाँ कसरी एडजस्ट हुने भन्ने खालका रस्ताकस्ती पनि होला नि। तपाईँ महामन्त्रीकै दावेदार हो कि उपसभापतिसम्म जाने तयारी गर्नुभएको छ यो बेला?
9: होइन, म हामीहरू छलफल गर्न बाँकी नै छ। अब हामीहरू यो
8: आइसक्यो नि त, अब त होइन कति समय नै बाँकी रह्यो र
9: हामीहरू सकेसम्म सबै कुरा सहमतिबाटै अगाडि बढ्ने परिस्थिति निर्माण गर्न खोज्दैछौँ, एकापस छलफल गरेर अगाडि बढ्न खोज्दैछौँ। गगन थापाको नेतृत्वको यो टिमलाई सशक्त बनाउने सन्दर्भमा सबैलाई सहभागी बनाउन गराउन खोज्दैछौँ। यस सन्दर्भमा अब यो
8: तपाईँको दावेदारी महामन्त्रीमै रहन्छ होइन अहिले यो अवस्थामा?
9: अहिलेलाई महामन्त्रीमै रहन्छ।
8: उता नयनसिंह महर्जीले पनि महामन्त्री भनेर हिजो कता हालिराख्नु भएको छ सञ्चार माध्यममा होइन, अनि दुईजना महामन्त्रीका प्रखर दावेदार चाहिँ मैदानमा आइ नै सक्नु भएको छ, त्यसपछि अन्य पनि हुनुहुन्छ भने रस्ताकसी त यो पाला पनि हुन्छ नि त पदका लागि पोजिसनका लागि।
9: होइन, मतलब आकांक्षा राख्ने त्यो कुरा अस्वाभाविक होइन, हामीहरूले छलफल गरेर त्यस बीचबाट अधिकतम सहमति खोजेर अगाडि बढ्छौं।
8: अब क्रियाशील सदस्यताको साङ्गो पाङ्गो राम्रै तरिकाले लाग्यो, कहीँ कतै अलिकति अब्जेक्सनहरू पनि आएका थिए, त्यो मिल्यो सबै?
9: मतलब यो केही प्राविधिक पक्षमा कहीँ कतै त्रुटिहरू भएका हुन सक्छन् भए पनि, तर हामीले त्यसलाई मिलायौं, व्यवस्थापन गर्यौं, साथीहरूको सहयोगबाट त्यसलाई चाहिँ व्यवस्थित गर्दै गयौं र अब यो व्यवस्थित भएको छ। अब आज आधा जति वडाहरूमा आज अधिवेशन हुँदैछ. त्यसैले त्यस्तो
8: शेरबहादुर देउबाजीको गृह जिल्लामा पनि आजै रहेछ वडा अधिवेशन.
9: हजुर, त्यहाँ पनि आजै छ.
8: कर्णबहादुर मल्लजीले स्थगन गर्नुहोस्, यसलाई अहिले चाहिँ नगर्नुहोस् अधिवेशन भनेर आह्वान गर्नुभएको थियो हिजो विज्ञप्ति निकालेर.
9: हामीले अगाडि नै यसलाई चाहिँ घोषणा गरेका हौ. यो अधिवेशन हाम्रो लागि बाध्यकारी थियो. त्यो चाहिँ उहाँहरूले पूर्ण दाइले पनि बुझ्नु भएको छ. त्यसैले यो परिस्थितिको बाध्यताबाट हामीले अब उहाँले सार्न भनेर जुन आह्वान गर्नुभएको छ त्यो कुरालाई हामीले आत्मसात गर्न नसक्ने स्थिति भयो. त्यसैले यो हामीले यो समयमा अधिवेशन सम्पन्न गर्नै पर्थ्यो. जति सार्न मिल्ने हो हामीले सार्यौं, तर योभन्दा थप लम्ब्याउन नसक्ने स्थिति भएपछि हामीले अधिवेशन अगाडि बढाएका हौं.
8: शेखर कोइराला, शशांक कोइरालाहरूको भूमिका कस्तो रह्यो? उहाँहरू त मेलमिलापको नीति लिएर अगाडि बढेको एउटा विरासत बोकेको परिवारको व्यक्ति पनि हो. त्यसमा उहाँहरूलाई पनि किन मिलाउन सकिएन यतिखेर महामन्त्रीज्यू?
9: पहिले हामीहरूले उहाँहरूलाई पनि आग्रह गरेको हो. विशेष गरी शेखर दाईले यो बीचमा मिलाउनका निम्ति विभिन्न प्रस्तावहरू पनि ल्याउनुभयो. उहाँले निकै कोशिश गरेको पनि देखिन्थ्यो. तर शेखर दाईले ल्याउनुभएका सबै विषयहरूलाई हामीले कार्यान्वयन गर्यौं. तर ती सबै विषय कार्यान्वयन हुँदा पनि चाहिँ सबै मिल्ने परिस्थिति बनेन. शेखर दाईले गर्नुभएको प्रयास चाहिँ त्यो भनौँ न त्यसलाई म सम्मान गर्न चाहन्छु. तर ती सबै कामहरू पूरा हुँदा पनि सबै आउने स्थिति नबन्दा चाहिँ अलिकति खल्लो भएको स्थिति छ. त्यस कारणले चाहिँ अब उहाँहरूलाई पनि हामीले बारम्बार अनुरोध गरेका हौं, आग्रह गरेका हौं, उहाँहरूले भन्नुभएका कुराहरूलाई स्वीकार गरेर अगाडि बढेका हौं. विशेष गरी शेखर दाईले त्यो परिस्थिति बनेन. अब यो कुरा त मैले चुने जस्तो भयो भन्दा पनि ती कुराहरू पूरा भइसकेपछि पनि किन आउनु भएन भन्ने कुरा त शेखर दाई सँगै सोध्नुपर्ने हुन्छ.
8: तर अहिले अब जुन किसिमले कंग्रेसले आफूलाई चाहिँ एउटा बलियो एक डिक्का बनाएर लैजान सक्ने गरी चाहिँ काम गर्न सक्नुपर्ने थियो, त्यसमा शुरूआती दिनदेखि नै अब यो मुद्दा त अदालतमा अझै पनि एउटा विचाराधीन छ, मूल मुद्दा अदालतमा विचाराधीन छ. त्यो मुद्दाका विषयमा पनि धेरै तर्क वितर्कहरू पनि आएका छन् महामन्त्रीज्यू. अब यो मुद्दाले पनि भोलि कंग्रेसलाई अझ कतै कमजोर त बनाउँदैन?
9: यो राजनीतिक विषय हो. यो अदालती फैसलाको बाटोतिर जाने कुरा उपयुक्त होइन. तर गइ नै सक्यो, अब कसले लानुभयो त्यो एउटा कुरा भयो. त्यसैले अब मुद्दा पर्खिएर बस्नुभन्दा पनि आपसी समझदारी गरेर अगाडि बढ्ने कुरा चाहिँ उपयुक्त हो. त्यसैले यो हाम्रो एउटै पार्टी हो, यो हामी एउटै परिवारका सदस्यहरू हौं. यो पार्टी निर्माण गर्न हामीले भन्दा अग्रज नेताहरूले अझ बढी योगदान गर्नुभएको छ. त्यसैले अहिले समयको माग के हो, पार्टी कसरी अगाडि जाँदा सशक्त हुन्छ भन्ने कुरालाई आत्मसात गरेर हामीहरूले आफूभित्र एकता कायम गर्नका निम्ति सबैले प्रयत्न गर्नुपर्छ. अदालती प्रक्रियाको पर्खाईमा हामी अगाडि बढ्ने कुरा त्यति उपयुक्त होइन. तर त्यस निम्ति हामीले बनाउनु पर्ने वातावरण गर्नुपर्ने निर्णय चाहिँ हामीले सबै गरे जस्तो लाग्छ. हामीले प्रक्रिया विशेष अधिवेशनको प्रक्रियालाई पनि सुरक्षित गर्नुपर्ने, त्यो विशेष अधिवेशनको दायरा फराकिलो बनाएर त्यहाँ नआउनुभएका साथीहरूलाई पनि समेटेर अगाडि बढ्नुपर्ने हाम्रो जुन चाहिँ भूमिका हो, त्यो भूमिकालाई हामीहरूले गगन थापाको नेतृत्वमा हामीहरूले त्यस ढंगबाट परिस्थिति बनाउनका निम्ति हामीले थुप्रै प्रयासहरू गरेको कुरा चाहिँ जगजाहेरै छ. तर पनि केही मतलब नेताहरू समेट्न सकिए,
8: असन्तुष्टहरूलाई समेट्न सक्ने केही आधारहरू तपाईँले देख्नु भएको छ? सँगै पार्टीमा मिलाएर ल्याउन सक्ने अब यस पछाडिका केही विकल्पहरू?
9: मतलब यसो छलफलै हुन सक्दैन, विकल्पहरू निकाल्नै सकिँदैन भन्ने होइन. तर विकल्प निकालेर चाहिँ अगाडि बढ़ाउँ भन्ने चाहिँ प्रस्ताव अथवा चाहिँ के गर्दा चाहिँ सबै समेटिन सक्नुहुन्छ, नआउनुभएकाहरू आउन सक्नुहुन्छ भन्ने कुरा चाहिँ अब नआउनुभएकाहरूबाटै प्रस्ताव भयो भने हामीले त्यसलाई चाहिँ अनुकूल बनाउने प्रयत्न गर्न सक्छौं।
8: ए भनेपछि अब एउटा नदी हो, नदी आफ्नो रफ्तारमा बगि नै रहन्छ, अब छेउछाउमा यसो खाल्डाखुल्डी बनेर जमेको पानी चाहिँ त्यही रहन्छ भन्ने लाइनमा तपाईँहरू पुगिसक्नुभयो?
9: अहिले मतलब डेफिनेटली पार्टी त एउटा आफ्नो प्रक्रियामा अगाडि बढ्छ, अब यसको व्यक्तिभन्दा पार्टी केही प्रधानता भइ नै हाल्छ, त्यसैले एउटा प्रक्रियामा अगाडि बढ़िरहेको हो। यो प्रक्रियाभित्र सबैलाई समेट्ने सन्दर्भमा चाहिँ हामीहरूले परिस्थिति बनाउन कोसिस गरेका हौं, अब अझै पनि गर्दैछौ।
8: के भन्न चाहनुहुन्छ देशभरिका नेता कार्यकर्ताहरूलाई, किनभने धेरैले सुनिराख्नु भएको छ नेपाली बहस त्यतिखेर कंग्रेसको यो उल्लासमय महाधिवेशनको पूर्व संध्यामा एउटा महामन्त्रीका हैसियतले चाहिँ तपाईँको आग्रह के छ, आह्वान के छ?
9: मतलब यो नेपाली कंग्रेसको अधिवेशनले एउटा उत्साह ल्याएको छ, देशव्यापी रूपमा नेपाली कंग्रेसका साथीहरू जुटेर अधिवेशनमा सहभागी भइरहनु भएको छ, यो चाहिँ नयाँ उत्साहका साथ हामीहरू अगाडि बढ़िरहेका छौं। हिजो चाहिँ धेरै ठाउँमा सहमतिका साथ अधिवेशन सम्पन्न भएको छ, आज पनि म सम्पूर्ण साथीहरूलाई उत्साहजनक ढंगबाट अधिवेशनमा सहभागी हुनका निम्ति अनुरोध गर्न चाहन्छु, सकेसम्म सहमतिबाट नेतृत्व चयन गर्ने प्रयत्न गरिदिन अनुरोध गर्न चाहन्छु। अब त्यो प्रयत्न सफल नभएको अवस्थामा विधि अप्नाएर अगाडि बढ़ने कुरा स्वाभाविक नै हुन्छ। त्यसैले नेपाली कंग्रेसको आज हुने वडा अधिवेशन भव्य रूपमा सम्पन्न गर्नका निम्ति, सुव्यवस्थित ढंगबाट सम्पन्न गर्नका निम्ति सबै साथीहरूलाई अधिवेशनमा सहभागी हुन र एकता को सन्देश दिने गरी नेतृत्व चयन गर्न विशेष ढंगले अनुरोध गर्न चाहन्छु।
8: हस् महामन्त्रीज्यू, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनको शुभकामना पनि। नमस्कार।
9: हजुर, धन्यवाद।
8: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेल। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
10: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
11: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।
2: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालस् अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, NCA ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो नेपाली रेडियो नेटवर्क,
7: खरो विषयमा तारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ, ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क,
8: पीस होम इन्टरनेट।
9: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री खगराज अधिकारी हुनुहुन्छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नेकपा एमाले भित्रको रस्साकसीले एमालेलाई कमजोर तुल्याउने मोटामोटी पक्का पक्की नै भयो। अध्यक्षज्यूलाई जति भन्दा पनि पदाधिकारीहरूको कुरै नसुन्ने स्थिति किन बनिरहेछ पार्टीभित्र?
10: तपाईँको यो अग्रभागमा भनिएका कुराहरूलाई संशोधन गर्नुहोस्।
9: कसरी अग्रभागमा भनिएका कुराहरू संशोधन?
10: त्यो वाक्य संशोधन गर्नुहोस्। नेकपा एमाले आफ्नो निर्वाचनको परिणाम पछिको गम्भीर समीक्षामा छ र सबैले यसलाई समान रूपले महसुस गरेर पार्टीको आगामी कार्यदिशा तय गर्न संकल्पबद्ध छ भन्ने कुरा भन्नुहोस्।
9: होइन, आगामी कार्यदिशा तय गर्नका निम्ति संकल्पबद्ध त छ, तर तल्लो तहबाट आएका सुझावहरूलाई फेरि यहाँ कता बसेर रिराइट गर्नुपर्ने परिस्थिति किन आउँछ भन्ने क्या प्रतिवेदनहरू?
10: तलका सुझावहरूलाई आत्मसात गरेर अगाडि बढ्ने संकल्प छ।
9: भनेपछि बादलजीले एउटा लेख्ने, शंकरजीले अर्को लेख्ने, विष्णुजीले अर्को लेख्ने, प्रतिवेदन नै लेख्ने, दुई चार तीनवटा भयो नि त?
10: बुझे जस्तो होइन, प्रतिवेदन नै प्रतिवेदन भन्दा पनि हामीले अब यसलाई विभिन्न कोणबाट छलफल गरेर फरक फरक कुराहरूलाई अब समग्र रूपमा छलफल गरेर निष्कर्षमा पुग्ने प्रयास गरेका हौ र पुग्दैछौ।
9: अध्यक्ष विरुद्धको प्रतिवेदन आउनु भएन, जे भए पनि फेभरकै आउनु पर्यो होइन?
10: अध्यक्ष विरुद्ध या अध्यक्ष पक्ष भन्दा पनि मूल कुरा पार्टी हो, पार्टीको नेतृत्व हो, पहिलो कुरा नीति हो, त्यसमा हामी सब स्पष्ट छौ। अध्यक्षको व्यक्तिगत विरोध या समर्थनमा यो विषय केन्द्रित होइन, मूल कुरा पार्टी निर्णयलाई सबले मान्नु पर्यो, सामूहिक निर्णय प्रणालीमा लानु पर्यो, पद्धतिमा लानु पर्यो र पार्टीका तलका भावनाहरूलाई जनतासँग जोडिएका ती भावना हुन् तिनलाई आत्मसात गरेर पार्टी पुनर्गठित पुनर्जागृत हुनु पर्यो भन्ने कुरामा हामी स्पष्ट छौँ।
9: भनेपछि नेकपा एमालेमा विवादै छैन भन्ने कुरा तपाईँ जस्टिफाई गर्न चाहँदै हुनुहुन्छ होइन? अहिले
10: किन विवाद, छलफल छ नि, बहस छ, गम्भीर छलफल छ र हामी निष्कर्षमा पुग्दैछौ। नेकपा एमाले जीवन्त पार्टी हो, यसमा जहिले पनि बहस विवाद छँदैछ, बहस विवाद पछि हामी विधिपूर्वक निष्कर्षमा पुग्छौ। यो साध्य नहुने बहस होइन।
9: भनेपछि पदाधिकारीहरूले चाहिँ एकलौटी रूपमा पार्टी अध्यक्षलाई अब तपाईँहरू मार्ग प्रशस्त गरिदिनुहोस्, तपाईँले अलिकति अब अभिभावकीय भूमिकामा बस्नुहोस् भन्ने प्रस्ताव।
10: हिजो भएका कुरा भए पनि सचिएर जान्छ र अब सामूहिक निर्णय प्रणालीमा नेकपा एमाले अझ सुदृढ हुन्छ।
9: ए भनेपछि अहिले पदाधिकारी लेभलबाट आएका जति पनि विषयहरू चाहिँ यी आए बाहिर आएका विषयहरू हल्ला मात्रै हुन्?
10: बाहिर हल्ला बढी छन्,
9: केही कुरा सत्य पनि छन् होइन?
10: केही कुरा त अब एमालेको हो जस्तो बनाउनु त परिगयो नि, तपाईँलाई त्यति त गर्नै पर्यो।
9: होइन, त्यो हामीले बनाएका होइनौँ क्या खगराज अधिकारीजी, तपाईँले राम्रो
10: होइन, तपाईँले सत्य तथ्य बुझेर गर्नुभएको भए नेपाली समाजलाई यथार्थ गाइड हुन्थ्यो।
9: बुझाइदिनुहोस् न त त्यसो भए, अहिले अब यो मौका पनि छ होइन, तपाईँ नै आउनु भएको छ, लाखौंले सुनिरहनु भएको छ, देशभरि 350 रेडियोमा प्रत्यक्ष रूपमा जान्छ, अनलाइनमा जान्छ, फेसबुकमा गइरहेछ, युट्युबमा गइरहेछ।
10: हामी जसरी अहिले हामी जे गरिरहेछौ विगतमा, हाम्रा जीवनशैलीहरू हाम्रो पार्टी निर्णयको प्रक्रियाहरू यी डिफेक्टिभ भए, हामीले नव पुस्ताका भावनाहरू अनि डिजिटल संसारको कुराहरू अनि रोजगारीका कुराहरू आप्रवासनका कुराहरू जस्ता विषयमा हामी गम्भीर बनेनौँ, या संयुक्त सरकारमा हामी समीकरण बारम्बार बदलिरह्यौँ जस्ता कुराहरू भएर नेतृत्वको हामीले सामूहिक नेतृत्व प्रणालीभन्दा देवत्वकरण गर्नेसम्मका कुराहरूलाई पनि अब आलोचनात्मक चेतका साथ गर्नुपर्ने नेतृत्वको सुरक्षा या नेतृत्वको प्रतिरक्षालाई हामीले चाहिँ देवत्वकरण गर्ने भक्तिभावमा समेत बदल्ने कतिपय कामहरू गर्यौँ हो। ती कुराहरूको त हामीले गम्भीर आत्मसमीक्षा गरेरै सामूहिक रूपमै सर्वसम्मत रूपमै अगाडि बढ्ने कोसिस गरेका छौँ भन्ने कुरा तपाईँहरूले बुझ्न जरुरी छ। यति कुरा मैले तपाईँलाई बताएँ।
9: म अर्को कुरा बताऊ यहाँलाई, फागुन 21 गते सम्पन्न निर्वाचनको समीक्षा गर्ने क्रममा तेस्रो प्रतिवेदन पनि तयार भयो। प्रदीपजीले एउटा राम्रो बुट्टा भरेर एउटा रेडी पार्नु भएको छ नि त होइन? अर्को
10: प्रतिवेदन
9: शंकर पोखरेलजीको र रामबहादुर थापा बादलजीले त तयारै पार्नु भएको थियो, त्यसमा अलिकति विवाद भयो, फेरि अर्को नयाँ खालको प्रतिवेदन आयो नि त फेरि।
10: होइन, यो के हो भने तपाईँलाई एउटा प्रश्न कुरा गरौं। आधारभूत रूपमा यी सबै तपाईँले भनेका यी पूरक दृष्टिकोणमा पुनर्पुष्टि गर्ने कुरा हुन्। दोस्रो तेस्रो जे भन्नुभयो, पहिलो आधारभूत कुरा शंकर पोखरेललाई हामीले कार्यदलमा सदस्य सचिवको रूपमा जुन लेख्न दिएका थियौं त्यसमा दृष्टिकोण र रायहरू आएका कुराहरू पछिल्ला कुराहरू आधारभूत कुरा त्यही शंकर पोखरेल सदस्य सचिव कार्यदलको सदस्य सचिवले राय जे तयार गर्नुभयो त्यसैको आधारमा अझ अब त्यसलाई पुनर्सम्पादित गरेको मात्रै हो।
9: महासचिव पोखरेलले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने आशय सहितको प्रतिवेदन तयार पार्नुभयो, अध्यक्षज्यूलाई मन परेन, बचाउ गर्ने विश्वासका साथ बादललाई प्रतिवेदन लेख्ने जिम्मेवारी दिनुभयो, बादलको प्रतिवेदनमाथि पनि पार्टीभित्र तीव्र आलोचना र विवाद भएपछि फेरि अध्यक्षज्यू कहाँ पुग्नुभयो?
10: तपाईँलाई म प्रश्न के बताउँछु भने त्यहाँ आशय पनि छैन, आशय सहितको पनि छैन व्याख्या। बरु कुरा के हो भने हामीले 70 वर्ष दुई कार्यकाल जो सच्याउँ त्यसलाई त्यो कुरा चाहिँ कार्यकर्ताले तलबाट गम्भीरतापूर्वक उठाएका छन् र यो कुरा अब आगामी महाधिवेशनहरूमा या राष्ट्रिय फोरमहरूमा यो कुराहरूलाई हामीले गम्भीरतापूर्वक लिएर पार्टी भावना कार्यकर्ताको भावना अनुकूल बनाउनुपर्छ भन्ने कुरा हामीले समावेश गर्छौँ।
9: भनेपछि अहिलेको यो निर्वाचन फागुन 21 भनेको एउटा लडाईँ हारिएको हो, यो समग्र युद्ध हारिएको होइन भन्ने प्रतिबिम्बित खालको प्रतिवेदन आउँदैछ होइन? अब बाहिर
10: त्यो त नेकपा एमाले ढलेको हो, सकिएको होइन नि, त्यो त क्लियरै छ नि, ढल्यो हो। उसले सर्वाधिक लोकप्रिय मत पाएको अघिल्लो चुनावमा, अहिले चुनावका विभिन्न कारणहरू छन्, भाद्र 23 र 24 तपाईँले देखिरहनुभयो कारण के हुन्। त्यसमा हामीले बरु गर्न के सकेन मेरो व्यक्तिगत राय भन्नुहुन्छ भने यस्तो चुनावलाई निष्पक्ष भयरहित बनाउनु पर्थ्यो, हामी भ्रममा पर्यौं कि हामीले पनि निष्पक्ष र भयरहित निर्वाचनको वातावरण नबनिकन त्यो निर्वाचनमा सबैलाई गोलबन्द गर्ने सामर्थ्य हामीले राखेनौँ, त्यो भयरहित निर्वाचन निष्पक्ष बनाउने र तब मात्रै हामीले चुनावमा भाग लिनु पर्थ्यो। त्यसैले एकातिर असंवैधानिक सरकारले असंवैधानिक तरिकाबाट सरकार निर्वाचित भयो त्यसलाई पनि हामीले त्यो कुरालाई अवैध करार गर्न सकेनौँ, अनि त्यसैले चुनाव गरायो। अब बीबीसी जस्ता संस्थाहरूले एकपक्षीय ढङ्गले चाहिँ नि ठाउँ ठाउँमा प्रदर्शन गरे तपाईँले देखिहाल्नुभयो, प्रोजेक्टरहरू मार्फत त्यो पनि निष्पक्षतामाथि तिनीहरूको पनि प्रश्न चिन्ह खडा भयो, जबकि निर्वाचनको आचार संहिताले प्रचार गर्न नपाइने मौन अवधि सुरु भएपछि समेत गरे होइन। त्यस्तो चुनावलाई हामीले अरू राजनीतिक दलहरूलाई पनि सहभागी गराएर यो चुनाव निष्पक्ष हुँदै छैन है भन्न सकेनौँ, त्यो हाम्रो कमजोरी भयो।
9: एउटा कुरा अधिकारीजी, अब यो कतिको साँचो हो, फेरि पछिल्लो समय चाहिँ नेकपा एमाले भित्रको जति पनि मतभेदहरू छन् यो त अब तपाईँहरूले बिस्तारै मिलाउनु पनि होला, तर संसद पुनर्स्थापनाको मुद्दा लिएर अगाडि बढ्नुपर्छ भन्ने आवाज पनि उठेरे फेरि हो?
10: मैले अहिलेसम्म सुनेको छैन, त्यो अब डेट एक्सपायर सिधामल हुन्छ
9: त्यो चाहिँ आवश्यक छैन, त्योसम्म पनि छैन होइन त्यसो भए?
10: होइन, त्यो अहिले मैले बाहिर कहाँ कहाँ कता कति
9: अलिअलि कहीँ न कहीँ सुन्नु भयो होला कतै कतै, त्यो पनि
10: त्यो अब एउटा मजाकको लागि हुन्छ, त्यो विषय उठाउँदा होइन।
9: र अब एउटा कुरा चाहिँ फेरि अर्को उता तयार हुँदैछ नि त तपका असन्तुष्टहरूलाई चाहिँ गोलबन्द गर्ने गरी विद्यादेवी भण्डारीलाई तयार पारिँदैछ भन्ने कुरा पनि आएको छ नि त, यो त सत्य होला नि होइन?
10: होइन, विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गर्नुभएको व्यक्तित्व हो, पहिलाको उपाध्यक्ष हो, देशको सम्मानित राष्ट्रपति हो।
9: तर त्यहाँ चाहिँ भेटघाट चाहिँ तीव्र छ, बाक्लो छ, तपाईँको अध्यक्ष नि जानुभयो अस्ति भर्खरै।
10: बाक्लो पातलो त म जान्दिनँ, मैले भेट्नु पाएको छैन।
9: तपाईँ त किन जानुहुन्छ र यता नेकपा एमालेलाई नै सुदृढ बनाउँदै हुनुहुन्छ, तर यसबाट असन्तुष्टहरू त्यहाँ अटाउन नसक्ने अर्को गोलबन्द बन्दै नेकपा
10: होइन, उहाँले गरेको कामले नै सुदृढै बन्छ नि।
9: तर विद्या भण्डारीको नेतृत्वमा चाहिँ अर्को गठबन्धन बन्दैछ भन्ने कुरा सत्य हो कि झुटा हो यो के बुझ्नु भएको छ?
10: त्यस्तो मैले अहिलेसम्म मैले त्यो कल्पना गर्दिनँ। अहिले
9: त्यो शंका पनि छैन तपाईँलाई यस्तो हुँदै पो छ कि भन्ने?
10: म त्यसतर्फ मेरो ध्यान छैन, मलाई मैले त्यो देखेको पनि छैन।
9: तर नेपाली कंग्रेसको महाधिवेशनको यो पूर्व सन्ध्यामा धेरै कुराहरू आएका थिए, अब चाहिँ कंग्रेसको पालो हो भनेर पूर्णबहादुरजीले अस्ति लेख्नु भएको थियो, एमालेको पालो हो, अब कंग्रेसको सक्यो, अब एमालेको पालो शुरू भयो, फुटाउने प्रयत्न हुँदैछ, यो कता न कताबाट
10: के हामी नेपाली कांग्रेस भन्ने ठिक छ, नेपाली कांग्रेस नफुटोस् भन्छ हामी। नेपाली कांग्रेसले हामीलाई विगतमा अब अहिले मैले यो भन्नु वाञ्छनीय हुन्छ कि हुँदैन, मैले आफैले देखेको पुतली बगैँचामा दोलखाबाट सांसद लिएर आएर पनि पार्टी फुटाउन अहिलेका सम्मान्य राष्ट्रपति सभामुख हुनुहुन्थ्यो, उहाँले त्यो क्रियाकलाप गरेको देखेको मान्छे परे म होइन। नेकपा एमाले कुनै पनि दल फुटोस् भन्ने कामना पनि गर्दैन, त्यसको पक्ष पोषण पनि गर्दैन,
9: तर
10: उहाँहरूले गर्नुभयो विगतमा होइन, त्यो त्यसको लागि हामीले अब समीक्षा गरौँ, अहिले कसैको बारेमा टिप्पणी नगरौं। हाम्रो पार्टीको चिन्ता पूर्णबहादुरजीले लिइदिनु पर्ने अवस्था छैन,
9: तर चिन्ता त छ किनभने पहिलो दल नेपाली कंग्रेसको अवस्था, त्यसपछि नेकपा एमालेको अवस्था, अहिले माओवादी त नेकपा बन्या छ, फेरि गठबन्धनै छ।
10: तपाईँ ढुक्क हुनुहोस्, नेकपा एमालेको एकता एकीकरण सुदृढीकरण र पार्टीको आन्तरिक एकतालाई बलियो बनाउने कुरामा कोही कसैले शंका गर्नु पर्दैन।
9: भनेपछि केपी ओलीको नेतृत्व नै वैधानिक,
10: अहिले त उहाँ अध्यक्ष हुँदै हुनुहुन्छ त, महाधिवेशनले निर्वाचन गरेको छ, राष्ट्रिय फोरमहरू कुनै आयोजना भएको छैन, यस्तो कुनै परिकल्पना गरेर हुन्छ कि पार्टी अध्यक्ष पार्टीबाट कसैले हटाउँछु भनेर हट्छ? त्यो त कल्पनै नगर्ने कुरा गरेर हट्न हो, बाहिर व्याख्या अब व्याख्या भएर, त्यो त हामीले कहिले भनेकै पनि छैन, कार्यदलमा त्यो विषय उठेको पनि छैन, तर कसरी अतिरञ्जना साथ जान्छ हामी पनि दङ परेका छौँ।
9: होइन, त्यो त अब तपाईँहरूको बैठकहरूमा पदाधिकारी बैठकमा त यो कुरा उठिरहेछ त बारम्बार,
10: छैन उठाएको छैन, बरु कार्यकर्ताहरूले अब विभिन्न सुझाव दिँदा यो सुझाव पनि आएको चाहिँ हो, गम्भीरतापूर्वक यो नेतृत्वले पुनर्विचार गर्नुपर्छ, नेतृत्वले ग्रेसफुल एग्जिट दिनुपर्छ भनेर तल कार्यकर्ता पंक्तिले भनेको सत्य हो, तर हामीले कहिले पनि नेतृत्वले पदाधिकारीले अब हामीले पार्टी अध्यक्ष हट्नुपर्छ उहाँ बहिर्गमन हुनुपर्छ भनेकै छैनौँ।
9: सार्वभौम सत्ता सम्पन्न मुलुक, कसैको पनि अधीनस्थ नभएको, उपनिवेश पनि नभएको स्वतन्त्र मुलुक नेपाल, देशमा पनि ग्रे जोनको रिपोर्ट हेर्ने हो भने चाहिँ अरूले नै सरकार बनाइदिँदो रहेछ होइन, यो देशको राष्ट्रको पनि त्यस्तो पनि हुन्छ र भने?
10: अब यो कुरा बिस्तारै खुल्दै जान्छ, अहिले हामी पार्टीको हिसाबले हामी, देशको हिसाबले नेपाल, लोकतन्त्रको हिसाबले संविधान, यो संविधान ल्याउने शक्तिहरू वास्तवमा कुपभाजनमा परेका छन् र नेपालको स्वाधीनतामाथि अहिले अल्गोरिदम या सामाजिक सञ्जाल या वैदेशिक शक्तिहरूको भू राजनीतिको प्रभावको चपेटामा परेको कुरालाई जनताले अहिले तत्काल पत्याउन नसके पनि बिस्तारै यसको पोल खुल्दै जान्छ।
9: भनेपछि ग्रे जोनको रिपोर्ट चाहिँ केही न केही सत्यता छ होइन?
10: म त्यो त्यसको सत्यको नजिक देख्छु त्यसलाई।
9: तर नेपालमा यस्तो खालको चलखेलहरू विभिन्न मुभमेन्टहरूमा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति र चलखेल हुन्छ भन्ने कुरा त ओपन सेक्रेट नै छ होइन खगराज अधिकारीजी? हिजो
10: म तपाईँलाई एउटा कुरा बताइदिन्छु, आज
9: बताइदिनुहोस् न प्लिज।
10: मैले संकल्प प्रस्ताव संसदमा दर्ता गरे, त्यो छलफलमा आयो एजेन्डामा, नेपालको भूखण्डबाट विदेशी हतियार सहितको सैन्य उपस्थिति तत्काल बहिर्गमन हुनुपर्छ भन्ने आशयको संकल्प प्रस्ताव दर्ता गरे, संसदमा आयो।
9: ए, नेपालमा छलफल
10: नभइकन संकल्प पहिला विधेयक, संकल्प ध्यानाकर्षण, जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण र प्रश्न उत्तर हुन्छ संसदमा बिजनेसको हिसाबले। संकल्प छलफल नगरी सम्मान्य सभामुख महोदयले ध्यानाकर्षण कोविड सर्भेको केही कुरा गर्नुभयो, त्यसमा पनि अहिले त्यसको देखिँदैछ को प्रस्तावक थिए के थिए तपाईँ आफै जान्नुहोस्, म नाम लिन्न। र मेरो संकल्प प्रस्ताव कुनै दूतावासबाट अहिले छलफल नगरियोस् भनेर आयो भने सभामुखले मलाई भन्नुभयो, तत्कालीन सभामुखले होइन, म सांसद हुँदा संकल्प प्रस्ताव दर्ता गरेको, गृहमन्त्री हुँदा त म 13 दिनको गृहमन्त्री मैले के त्यो यो मेलम्ची र यो काभ्रेको मनाङको बाढीको सामना गरेँ, त्यति बेला तपाईँले कुनै टिप्पणी गर्नु पाउनु भएन, होइन उद्धार गरेर चाहिँ 4 बजे बिहानै गएर उद्धार गरेर ल्याउनु, उद्धारकर्ता पहिलो भन्ने नीति बनाए होइन, तपाईँले थाहा नै पाउनुभयो नि त, त्यसैले कुनै समस्या रहेन, अहिले त तपाईँले देखिरहनुहुन्छ, त्यसपछि नै देखिरहनुहुन्छ होइन, मैले न त्यतिखेर चाहिँ सुरागीको पैसा लिएँ मैले, मैले चाहिँ स्वच्छताको निम्ति आफ्नो समय जति हो त्यति काम गरेँ, त्यो त तपाईँले देख्नुभएकै छैन।
9: तर एउटा कुरा,
10: स्वास्थ्य मन्त्री हुँदा मैले स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरेँ, तपाईँले त देख्नुभएकै छ,
9: अहिले स्वास्थ्य बिमाको अवस्था त नाजुक छ हेर्नुहोस्, यो चाहिँ जनताहरू प्रताडित।
10: अब तपाईँले त्यति बेला चाहिँ भूकम्पको बेलामा स्वास्थ्य मन्त्री हुँदा 10 लाख जनतालाई निशुल्क उपचार गरेको देख्नुभएकै छ होइन, एउटा पनि एम्पुटेसन नभएको तपाईँले देख्नुभएकै छ होइन, त्यो त के हो भने लगनशीलतापूर्वक काम गर्ने कुरा हो, प्रचार मैले कहिले गरेन।
9: अल्गोरिदम अलिक कम थियो नि त त्यो बेला, अब बिस्तारै बिस्तारै त्यहाँबाट थाहा पाउँदै हुनुहुन्छ
10: तपाईँहरूलाई।
9: र अब जाँदा जाँदै एउटा कुरा के गर्नुहोस् भने नि, अब सरकार यतिखेर प्रधानमन्त्री महासभामा भाग लिन जाँदै हुनुहुन्छ, आज परराष्ट्र मन्त्री पनि जाँदै हुन्छ, जलवायु परिवर्तनमा हाम्रो निकै ठूलो समस्या छ, आइपी सेन्टर जस्तै छ, कहिले बाढी कहिले भूकम्प कहिले के होइन, अहिले ज्वालामुखी भन्ने छ, उता धुवा आएको आइ छ अरे उता नवलपरासी कतातिर, यसमा चाहिँ हाम्रो उपस्थिति कस्तो हुनुपर्छ नेपालको उपस्थिति?
10: अहिले हामीले यो आफ्नो आफूले नगरेको गल्तीको सजाय अरूले गरेको गल्तीको सजाय पाएका छौँ, यसको गम्भीर क्षतिपूर्ति हामीले पाउनुपर्छ, यस अन्तर्राष्ट्रिय रूपमा यो यसको चाहिँ उठान चाहिँ बेला बेलाका विगतका प्रधानमन्त्रीहरूले पनि जो गर्नुभएको छ संयुक्त राष्ट्रसङ्घमा या विभिन्न फोरमहरूमा उठाउनु भएको छ, ती कुरालाई समेत मध्यनजर गरेर अझ सशक्त सबल रूपमा नेपालले यसको क्षतिपूर्ति पाउने र अब जलवायु परिवर्तनका असर र प्रभावहरूलाई न्यून गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता हामीले खोल्नुपर्छ र त्यो प्रतिबद्धताका लागि लबिङ गर्ने सशक्त नेतृत्व हामीले गर्नुपर्छ।
9: हस् अधिकारीजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
10: यो मौका दिनुभयो, धन्यवाद।
9: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता, खगराज अधिकारी, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो नेपाली रेडियो नेटवर्क,
3: खरो विषयमा सरो बहस, नेपाली बहस,
4: यस नेपाली बहसका साथमा
5: प्रीति तयारी चौचौ,
6: ग्लोबल आईडी बैंक, सबैका लागि बैंक,
7: डिश होम इन्टरनेट।
8: यतिकै हाम्रो बेसमा वरिष्ठ अधिवक्ता बाबुराम दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: हजुर, धन्यवाद।
8: झनझन गिजोलिँदैछ संविधान संशोधनको बहस। यो किन चाहिँ संविधान संशोधनका बहसहरू त पटक पटक उठ्या पनि छन्, यो 10 वर्ष पनि भयो, अलिकति अपरिवर्तनीय दस्तावेज त होइन यो, परिवर्तन गर्न त मिल्छ होइन, तर यसलाई चाहिँ खेलाचीका रूपमा चाहिँ किन अगाडि बढाउन खोजिया छ?
9: अब यसलाई खेलाची त नभनौ अघि, तर अब यसमा जिम्मेवार भएर कोही पनि लागेको देखिएन है। संविधान संशोधन गर्नको लागि जिम्मेवार यी पूर्वक लागेको देखिया छैन। अब अहिलेको नयाँ सरकारले पनि एउटा कार्यदल बनायो, त्यो कार्यदलको प्रतिवेदन पनि आयो, तर त्यो गोप्य रूपमा राखिएको छ, के छ त्यसमा छ छैन। अलिकति जिम्मेवार भएर सबैजना नमिलिकन यो काम हुँदैन, सबै दलहरू नमिलिकन, सबै दलहरू मिल्ने वातावरण अहिले बनि नसकेको हुनाले यो केही दिन होल्ड भएको हो।
8: अब प्रतिनिधि सभा राष्ट्रिय सभामा बहुमत पुग्नुपर्ने हुन्छ होइन, अस्ति पनि नियमावली प्रस्ताव गर्दाखेरि चाहिँ सर्वोच्च अदालतले एउटा व्याख्या पनि गरिदिया छ। अब अन्य दलहरूलाई पनि उपस्थित गराउनै पर्यो, किन राष्ट्रिय सभामा राजसभाको चाहिँ अहिलेसम्म शून्य नै छ। दलहरूसँग संवाद सघन हुनुभन्दा पनि जनजन आशंका बढ़िया छ, यसले गर्दाखेरि संशोधनको मुद्दा ओझेलमा पर्या त होइन?
9: अहिले के छ भने राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको अब मत नै छैन। अब त्यसमा त्यसलाई र प्रतिनिधि सभा दुईटैलाई मिलाएर दुईटै बहुमतबाट संविधान संशोधन गर्न सकिन्छ भन्ने उहाँहरूले प्रस्ताव गर्नुभएको भन्दा पनि नियमावली बनाउनु भएको थियो। अब त्यसलाई सर्वोच्चले रोक लगाइदिया छ, अलग अलग दुई तिहाई हुनुपर्छ, प्रतिनिधि सभामा पनि दुई तिहाई हुनुपर्छ, राष्ट्रिय सभामा पनि दुई तिहाई हुनुपर्छ संविधान संशोधन गर्नलाई भनेको छ।
8: त्यसैले सर्वोच्चले गरेको व्याख्या चाहिँ के हो वरिष्ठ अधिवक्ताज्यू? अस्ति सर्वोच्चले गरेको व्याख्या के हो यो चाहिँ अलिकति बताइदिनुस्।
9: व्याख्या चाहिँ के भने प्रतिनिधि सभा नियमावली जुन अहिले नयाँ बन्यो, यो अहिलेको नयाँ प्रतिनिधि सभा बनेपछि त्यसमा के लेखियो भने राष्ट्रिय सभा र प्रतिनिधि सभालाई संयुक्त रूपमा एकै ठाउँमा राख्ने र त्यसको दुई तिहाईले संविधान संशोधन गर्ने भनेर लेखियो होइन। अब अहिलेको सर्वोच्च अदालतको इन्ट्रिम अर्डरले चाहिँ के भन्यो भने राष्ट्रिय सभा छुट्टै हो, प्रतिनिधि सभा छुट्टै हो, त्यस कारणले दुवैमा अलग अलग दुई तिहाई हुनुपर्छ भनेर अहिले चाहिँ स्टे अर्डर जारी भएको छ। त्यो हिसाबले पनि राष्ट्रिय सहमति नभइकन, सबै दलहरूको सहमति नभइकन, कमसेकम प्रतिनिधि सभा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको सहमति नभइकन संविधान संशोधन चाहिँ हुन सक्दैन।
8: तर अब दुवै पक्षको सहमति अर्थात दुवै सदनको दुई तिहाई त अनिवार्य चाहियो, त्यो संविधानले नै व्याख्या गरेको कुरा थियो होइन? त्यो चाहिँ
9: हो, दुई संविधानले नै व्याख्या गरेको छ, दुईटा सदनको अलग अलग दुई तिहाई बहुमत आवश्यक पर्छ।
8: अब अहिले समग्रतामा हेर्दाखेरि चाहिँ यो मुद्दा अलिकति जटिल बन्दै गएको, स्थानीय तहको निर्वाचन, प्रदेशसम्मको निर्वाचन कुरिरहेको हो, त्यसो भए सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीले एकलौटी रूपमा अगाडि बढ्न,
9: त्यो कहीँ न कहीँ मलाई त्यस्तो किन लागिरहेछ भने राष्ट्रिय सभामा शून्य छ, अहिलेको सत्तारूढ दल झन्नै दुई तिहाई बहुमत प्राप्त प्रतिनिधि सभामा छ उहाँहरूको, त्यस कारणले अब यसपछि हुने निर्वाचन जुन प्रदेश सभाको निर्वाचन हुँदैछ, स्थानीय तहको निर्वाचन हुँदैछ, र त्यो निर्वाचनबाट अपेक्षित उपलब्धि हासिल गर्न सकियो भने संविधान संशोधन गर्नलाई त्यता पनि दुई तिहाई को कोसिस गर्न एकैचोटि दुई तिहाई त त्यहाँ सम्भव छैन, किनभने त्यहाँ 1/3 मात्रै चुनाव हुने हो एकपटकमा होइन, दुई पटक गरेर नगरिकन हुँदैन। तर जेसुकै भए पनि कुनै एउटा व्यक्ति दल अथवा छुट्टै दलले चाहिँ संविधान संशोधन गर्ने होइन, हेर्नुहोस् यसमा साना ठुला जस्तो सुकै दलहरू भए पनि राष्ट्रिय सहमतिको आवश्यक पर्छ, राष्ट्रिय सहमति नगरिकन संविधान संशोधन गर्नु पनि हुँदैन।
8: संविधान संशोधन गर्नुपर्ने आवश्यकता जस्तो यहाँले देखेका कानूनी हिसाबले नजिकबाट देखेका कुराहरू जस्तो कुन कुन कुरामा चाहिँ आज आवश्यकता खड्किएको छ त्यसो भए केही छ त्यस्तो?
9: जस्तो तपाईँको अहिलेको चुनावमा जस्तो चाहिँ तपाईँको निर्वाचनको जुन प्रक्रिया छ त्यसमा चाहिँ हामीले सबभन्दा पहिला त्यो चाहिँ गर्नुपर्ने हामीले देख्छौँ। कस्तो भने महिलाको प्रतिनिधित्व गरियो तर उहाँहरू खालि आफ्नो आफूले भनेको मान्ने, कुनै राजनीतिक रूपमा अगाडि नबढेको, राजनीतिक रूपमा अगाडि बढेको महिलाहरू हुँदा हुँदै पनि उहाँहरूले चाहिँ नि आफ्नो पकेटको आफूले चिनेको आफूले जानेको मान्छेलाई मात्र राख्ने चाहिँ नि चलन चाहिँ नि बढ्यो। त्यस कारणले त्यसलाई त्यो प्रतिनिधित्व सुनिश्चित गर्न त्यो प्रतिनिधित्वलाई राम्रोसँग अगाडि बढाउनको लागि त्यसमा चाहिँ संविधान संशोधन नगरिकन नहुने अवस्था छ है। एउटा अर्को अदालतमा हुने न्यायाधीश नियुक्ति त्यसमा चाहिँ न्याय परिषद भन्ने एउटा संस्था बनाइएको छ र न्याय परिषदमा राजनीतिक दलका मान्छेहरूको बहुमत छ। पाँचजनामा तीनजना चाहिँ राजनीतिक दलबाट आउने मान्छेहरूको बहुमत छ। अब त्यसलाई चाहिँ हटाएर घटाएर त्यसमा चाहिँ न्यायाधीशहरूको बहुमत हुने गरी त्यो चाहिँ नबनाइकन यो चाहिँ हुँदैन कुनै हालतमा पनि हुने अवस्था अहिले स्थिति विद्यमान छैन। त्यसै गरी यो अहिलेको जुन संसदीय सुनवाई भनिएको छ त्यो संसदीय सुनवाई चाहिँ एउटा कर्मकाण्डी जस्तो उसको राजनीतिक दलले जे निर्णय गर्यो त्यसले त्यहाँ ल्याप्चे गर्ने ठप्पा लगाउने जस्तो भइराखेको छ। अब यो चिजहरूलाई चाहिँ व्यवस्थित गर्न पनि त्यहाँ चाहिँ नि एउटा संविधानमा संशोधन गर्नुपर्ने अवस्था स्थिति विद्यमान देखिएको छ र यसै गरी विभिन्न किसिमका जनतालाई हक अधिकार दिने कुराहरू राजनीतिक दलहरूले जिम्मा लिएर जस्तो फन्डामेन्टल राइट्समा जति कुराहरू लेखिएको छ ती कुराहरू चाहिँ अहिलेसम्म कानून बनेर जनताले उपभोग गर्न पाइराखेका छैनन्। जस्तो स्वतन्त्रताको अधिकारै भन्नुहोस् जस्तो सम्पत्तिको अधिकार भन्नुहोस् महिलाको अधिकार भन्नुहोस् अरू विभिन्न अल्पसंख्यक सीमान्तीकृत वर्गहरूको हक अधिकारको कुराहरू भन्नुहोस् ती कुराहरूमा अहिलेसम्म पनि जस्तो स्वास्थ्यको अधिकार भन्नुहोस् यी कुराहरूमा चाहिँ नेपाली जनताले संविधानमा लेखिए अनुसारको आफ्नो चाहिने अधिकार पाइराखेका छैनन्। तर यो अधिकारहरू पाउने बनाउनको लागि चाहिँ संविधानमा नै एउटा चाहिँ कडक व्यवस्था गरिनुपर्छ भन्ने मलाई लाग्छ र त्यो व्यवस्था इत्यादिको लागि चाहिँ संविधान संशोधन आवश्यक छ।
8: अब सरकारका गतिविधिहरू कस्ता छन् अहिले? बालेन नेतृत्वको सरकार आइसके पछाडि सुशासनका हकमा दण्डहीनता को अन्त्यका हकमा अलिकति देशलाई विकास निर्माणको हकमा वा हरेक क्षेत्रका चाहिँ परिवर्तनका हकमा चाहिँ फ्ल्यासब्याक अन इयर भएछ, एक वर्ष भयो, यसलाई कसरी लिनुभएको छ?
9: अब हेर्नुहोस् यसमा चाहिँ अब उहाँहरूले केही न केही राम्रो काम गरिरहनु भएको छ। हेर्नुहोस् उहाँहरूले गरेको कामलाई म बहुमतै नम्बर दिन्छु हगि, उहाँहरूले अल्पमत होइन कि बहुमत नम्बर पाउनु भएको छ मबाट। त्यस कारणले उहाँहरूले राम्रो गर्नुभएको छ, जनताको लागि जे गर्न सकिन्छ त्यो काम उहाँहरूले गरिरहनु भएको छ। तर एउटा कुरा के देखिरहेछ भने उहाँहरूले जुन एउटा खुलापन जुन एउटा सबैसँग सहयात्रा गर्ने निर्णय त उहाँहरूकै हातमा छ नि, निर्णय गर्नलाई कलम समाउनु त कोही पनि जान्दैन नि त, लास्टमा निर्णय गर्ने त उहाँहरूकै अधिकार हो नि। तर के भने कसैसँग कुरा नगर्ने, कसैसँग सहमति नगर्ने, कसैसँग नबस्ने, आफूले ल यसँग बसौँ भन्ने मन लागेका मान्छेहरूसँग बस्ने, प्रेसहरूसँग पनि सहमति मतलब एक किसिमको तपाईँहरू जस्तो प्रेसका साथीहरूसँग पनि सरसल्लाह अथवा तपाईँहरूलाई प्रेस मिट इत्यादि नगर्ने र बाहिर आइ नरहने, जनतासँग प्रत्यक्ष सम्पर्कमा आइ नरहने, त्यसो भनेको ठ्याक्कै पुराना राजनीतिक दलहरूको जस्तो गर्नु पर्दैन। त्यो त्यो गर्नको लागि रेगुलर संसदमा उपस्थित हुने, रेगुलर त्यहाँ बसेर बोल्ने, हगि कति उपस्थित हुन भ्याइन्छ नभए बोल्ने, एउटा प्रेससँग निरन्तर सम्पर्कमा बस्ने, आफ्ना कुरा भनिरहने, कहीँ न कहीँ एक दिन आज भोलि दिनदिनै सकेसम्म दिनदिनै आफ्नो अभिमत आफ्नो अभिव्यक्ति खुल्ला रूपमा बाहिर चाहिँ प्रसारण गर्ने गर्नुपर्छ राज्यले। त्यसो गर्यो भने जनतालाई विश्वास बढ्दै जान्छ कि। अब उहाँले भित्रभित्रै चाहिँ गर्नुभएको छ। मैले एउटा अनौठो कुरा के देखिरहेको छु भने देशभरिको यो हस्पिटलहरूमा कुन बेडमा कुन हस्पिटलमा कतिवटा बेड तपाईँको चाहिँ निशुल्क पाइन्छ र आजको दिनमा यति बेला कतिवटा बेड खालि छ त्यो निशुल्क बेड भन्ने कुरा पिएमओ प्रधानमन्त्री कार्यालयको वेबसाइटमा त्यो राखेको छ। हेर्नुहोस् है, म जहिले पनि त्यसलाई रिभ्यू गरेर हेरिरहेको छु, कहिल्यै पनि त्यो बेड भरिएको छैन, कहिल्यै पनि त्यो त्यो त्यो निशुल्क बेड। अब उहाँहरूले त्यसलाई प्रचारै गर्न सक्नु भएको छैन, अब राख्नु भएको छ प्रचार गर्न सक्नु भएको छैन, किनभने जनताले उपचार नपाएर मरिरहेछ, उतातिर बेड खालि भइरहेछ। त्यस कारणले अब यो सब कुराहरूको प्रचार गर्ने भने त राज्य आफै तत्पर भएर गर्नु पर्यो नि, मिडियाले गर्दैला अरूले गर्दैला होइन, राज्य आफू तत्पर भएर यो कामहरू गरिरहेको मैले देखेको छैन। त्यसैले काम मात्रै गरेर हुँदैन, प्रचार पनि गर्नुपर्छ भनेर म अहिलेको सरकारलाई सुझाव दिन चाहन्छु।
8: हस् अधिवक्ताज्यू, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ वरिष्ठ अधिवक्ता बाबुराम ढाल आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्

0: हलवा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: मेसना डिजिटल प्रस्तुत गर्दछ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरैच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशैलीद्वारा जनहितमा जारी।

माथिबाट फूड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। माथिबाट फूड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिञ्च दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलीद्वारा जनहितमा जारी।
2: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिञ्च दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलीद्वारा जनहितमा जारी।
3: पाथीबारा फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। पाथीबारा फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भयो बोलादै के गुनगुनाइरहेको?
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
6: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53 पवित्र जल भएपछि म त ढुक्क छु तपाईँ नि

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरै छ दमकल। फोन नम्बर 021-546-666, मोबाइल 98-40-82-972, प्रहरी चौकी विराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलवारी 98-520-90-137, सुकुना हस्पिटल विराट चौक 021-546-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुशीलीद्वारा जनहितमा जारी।

0: पूजा पूजा पनि चारै हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेन, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

0: 삶의 제목이 아니게 되는 수장님이
1: 그것도 그녀다. 저 잔재가 아까 잔재가

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिरार चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरार चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहितमा जारी।
2: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
3: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98-527-792 98-422-59-749 98-420-23-562 98-42-25-25-05

हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि धुसे भनेको नाम बताउँछ कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतोम बिग्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे अब यो फोन नम्बर 01545787 98 42 35 541 भयो गुड भेरी गुड भेरी गुड।

0: वाह मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: Who are you?

0: कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मार्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएन मा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै बैंकमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ। सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएर नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
3: फुड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाई हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीवाला फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू, सुन्दर हरिञ्च दमकल फोन नम्बर 01-545-6666, मोबाइल 98-40-82-972, प्रहरी चौकी बिरार चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137, सुकुना हस्पिटल बिरार चौक 01-545-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुसेलीद्वारा जनहितमा जारी।

0: मा कसम यार,
1: के भन्छ?
0: यस्तो पनि हुन्छ? आज मलाई के भयो यार?
1: अय्या, मलाई नि के भयो?

0: क्या?
1: म्याउ भन्छ जस्तो लाग्यो। थीफर चोर
2: होइन सर,
3: टीफर
2: थीफ,
3: थीफ भनेको
1: चोर। चुप, मैले जे बोल्छु त्यही सही हुन्छ। यु आर अन्डर अरेस्ट।
3: यसपालि त प्रमोसन पक्का।

0: देखि तैले यो पाजीसँग महाल जात्र घर छोडेर यो झुपडीमा आइस?
1: बाबा, बस्नको लागि महल होइन, घर भए पुग्छ। सुधीरले मलाई यो झोपडीमा पनि रानी बनाएर राख्छ।
0: ल ल, जेसुकै गर, मरिस त आजदेखि मेरो लागि।

साथीबाट फूड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ सधैँ रमाउ। साथीबाट फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: सोल्टी नै म बिना बाँच्न सक्छु।
1: बोल्दिन है, यो सोल्टीले जहिले छुट्टिने कुरा मात्र गर्नुहुन्छ। बोल्दिन, म उता जानु।
0: सोल्टी नै नरिसाउ न।

0: पवित्र जल सुन्दर हरैचा एघार बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलैपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543353। पवित्र जल भएपछि म त ढुक्क छु। तपाईं नि
1: हार्टबीट नेपाल, अ बीट अफ म्युजिक।

हाम्रै विराटको सिपिएन छोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि धुसे भनेको नाम बताउ सक्ने एउटा कम्प्युटर बिक्री गर्नु सिकाउने अनि मर्मत गर्नु नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतोम बिग्री हालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालमा बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: हेलो
1: तिमी कहाँ छौ? मलाई लिन पनि आएनौ, फोन पनि उठाउनौ?
2: फोन उठाउने मान्छे आफै उठ्न सक्ने कन्डिसनमा छैन।
1: को बोले? सरु र आशी कहाँ छन्?
2: डिजिटल क्लबमा।
1: के रे?
2: ओए तिमीहरू चाहिँ यहाँ ढलिराख, तिमीहरूको चरी उता अर्कैले उडाउला जस्तो छ।

अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैली।